0: اردو مجلس کے سامعین کی خدمت میں شاہ نواز ہاشمی کا پرخلوص آداب۔ سامعین، ہم لے کر حاضر ہیں آپ کا پسندیدہ پروگرام روبرو۔ اس پروگرام کے تحت ہم کسی ایسی شخصیت سے آپ کو روبرو کرواتے ہیں جسے آپ سننا چاہتے ہیں یا جس کے بارے میں آپ نے بہت کچھ سنا ہوا ہے، جانا ہے اور پہچانتے بھی ہیں، لیکن ان کی زندگی کے بارے میں، ان کے خیالات کو آپ جاننا چاہتے ہیں۔ ایسی ہی ایک شخصیت ہیں علی سردار جعفری۔ آپ سبھی نے اس کے لیے فرمائش کی تھی ہم سے کہ ہم ان کی ریکارڈنگ آپ کو سنوائیں، تو آج ہم لے کر حاضر ہیں آپ سب کی فرمائش پر ایک دلچسپ گفتگو علی سردار جعفری سے۔ آپ سب نے اس کے لیے فرمائش کی تھی، تو لیجیے سماعت کیجیے علی سردار جعفری کو۔ ان سے محو گفتگو ہیں جناب محمود ہاشمی۔
1: تہذیبوں کی بازیافت میں صرف کتابوں کا یا کائنات کا یا مظاہر کا دخل نہیں ہے۔ کچھ شخصیات ایسی ہوتی ہیں کہ جن کو دیکھ کر، جن کو پڑھ کر، جن سے باتیں کر کے ایسا محسوس ہوتا ہے کہ ہم نئے اور پرانے زمانوں کے درمیان کسی ایسے محور پر کھڑے ہیں جہاں تہذیب، تخلیق اور ادب سب چیزیں یکجا ہیں۔ سردار جعفری صاحب کا نام کسی کے لیے نیا نہیں ہے اور ان کے کسی تعارف کی ضرورت نہیں ہے، اس لیے کہ ہماری پوری تہذیب، اردو کی تہذیب، اردو کا کلچر، اردو کا ادب، ان کا تعارف۔ جعفری صاحب، آپ سے باتیں کرنے کے لیے تو دو چار دن چاہیے اور ظاہر ہے ہمارے پاس اتنا وقت تو نہیں ہوتا، لیکن جب بھی آپ سے گفتگو کا موقع ملا ایک شادابی کا، سیرابی کا احساس ہمیشہ ہوتا ہے۔ میں کوئی پرانی بات آپ سے نہیں پوچھوں گا، تحریکوں کے بارے میں نہیں، نظریات کے بارے میں نہیں، میں صرف آج کی دنیا میں جو کیفیت ہے تخلیقی ادب، اور تخلیقی ادب کے ساتھ ساتھ آپ دیکھ رہے ہیں کہ ہمارے زمانے میں بعض علمی تحریکات اور بعض اقتصابی ذہن ایسے ہیں جنہوں نے تخلیقی فضا کو اور خاص طور پہ ادبی تخلیق کو اور خاص طور پہ اردو کی ادبی تخلیق کو بڑا مقدر کر دیا ہے۔ آپ کا تجربہ صرف آپ کی عمر تک محیط نہیں ہے، یعنی اگر میں آپ کو کبیر کا ہمعصر کہوں تو شاید غلط نہیں ہوگا، اور آج کے جدید تر شاعر کا ہمعصر کہوں تو بھی غلط نہیں ہوگا۔ تو اس صورتحال کو آپ کس طرح محسوس کرتے ہیں؟
2: اس وقت جو تہذیبوں کا کہنا چاہیے عام زوال ہے، جو سیاسی اور معاشی زندگی کا انتشار ہے، وہ سب ادب پر اثر انداز ہوتا ہے اور چنانچہ ہمارے ادب پر بھی اثر انداز ہو رہا ہے۔ میں ایک ایسے نظریے کا قائل ہوں جس کے لیے میرے پاس کوئی سائنٹیفک ثبوت نہیں ہے، لیکن تاریخی تجربہ بتاتا ہے کہ وہ نظریہ کسی حد تک صحیح ہے، اور میں تاریخ میں موسموں کا قائل ہوں۔ جیسے ایک بہار کا موسم ہوتا ہے اور ایک خزاں کا موسم ہوتا ہے، اسی طرح سے تاریخ جو ہے اس میں بھی موسم آتے ہیں۔ ایک موسم ہوتا ہے بہار کا تو ہر طرف بہار ہی بہار ہے، اور ایک موسم ہوتا ہے خزاں کا اور زوال کا تو ہر طرف زوال نظر آتا ہے۔ مثال کے طور پر ہم 16ویں صدی پر اگر چلے جائیں تو ہندوستان کے تخت پر اکبر، انگلستان کے تخت پر الیزابتھ، شیکسپیئر جیسا شاعر، یہاں عرفی اور نظیری اور فیضی اور ابو الفضل اور تلسی داس، یہ ایک ہمیں منظر نظر آتا ہے۔ اور ابھی ہماری زندگی میں جس سے میں گزرا ہوں، آپ کا تو شاید ہاشمی صاحب بچپن بھی اس وقت نہ شروع ہوا ہو، سن 1930 کے بعد کی بات بتا رہا ہوں، کہ چاروں طرف ایسا معلوم ہوتا تھا کہ ہزاروں آفتاب طلوع ہو رہے ہیں۔ کیسے کیسے عظیم الشان نام تھے کہ جن کے یعنی ناموں سے ایک تخیل کو پرواز ملتے تھے۔ مہاتما گاندھی، جواہر لال نہرو، سروجنی نائیڈو، ابوالکلام آزاد، یا دنیا کے دوسرے ملک نظریات سے الگ شخصیات کی جو بلندی تھی اور عظمت تھی، اس میں لینن کا نام حالانکہ انتقال ہو چکا تھا، سٹالن کا نام، چرچل کا نام، ماؤ زے تنگ کا نام۔ اس کے بعد 36-37 میں اسپین کی جنگ میں، سول وار میں، جو انگریزی شاعروں کے نام آئے جس میں آرڈن اور اسپینڈر اور یہ سب تھے، میکنیس وغیرہ تھے، یہ تمام، ٹی ایس ایلیٹ جیسا شاعر، یہاں ہندوستان میں اقبال اور ٹیگور، تو اسی میں ہم لوگ بھی چھوٹے موٹے شاعر ابھرے، لیکن وہ جو روشنی تھی اس کی کچھ کرنیں ہم پر بھی آ کے پڑی اور ہمارے چہرے بھی چمکنے لگے، دمکنے لگے۔ لیکن اگر آپ غور کریں تو وہ اسی بہار کے موسم میں، افسانے میں، चार बड़े नाम कृष्णचंद्र, राजेंद्र सिंह बेदी, सादत सन मंटो, इसमत चुगताई, ये चार सुतून हैं। किसी का नाम पहले ले लीजिए, किसी का बाद में ले लीजिए, ये सुतून हैं जिन्होंने हमारे अफसाने को नया डायमेंशन दिया। हमारी शायरी इतना बड़ा इकबाल जैसा शायर नहीं पैदा कर सकी, लेकिन शायरी ने जो तनव्वो दिया, जो नया एहसास जमाल दिया, जो वसत दी, वो इससे पहले हमारी शायरी में मौजूद नहीं थी। तनकीद ने इस ज़माने में अपने लिए एक तरह का समझिए कि एक जश्न का सामान किया, क्योंकि बहुत हमारी तनकीद पिछड़ी हुई थी। इस ज़माने में तनकीद उभरी और आगे बढ़ी। आज का ज़माना जो है वो जवाल का ज़माना है। ये दुनिया इस वक्त जो है वो देवजादों की नहीं है, बौनों की दुनिया है, और वो हर तरफ आपको वही नजर आएंगे। और उसमें आप ये देखेंगे कि अदब में भी उसी तरह की शख्सियतें आपको नजर आएंगी जो कि दुनिया के दूसरे गोशों में नजर आ रही हैं। लेकिन इसके साथ उर्दू जबान पर जो एक विपता पड़ी है, मैं उसका इल्ज़ाम किसी को नहीं देता, न किसी शख्स को, न किसी तंजीम को, बल्कि सियासी हालात की वजह से उर्दू पर जो विपता पड़ी उसकी वजह से उर्दू जबान ने हिंदुस्तान में अपना मुआशरा खो दिया। उर्दू जबान के पास कोई मुआशरा नहीं है। जिस वक्त गालिब शेर कह रहे थे तो एक उर्दू मुआशरा था, जिस वक्त मीर शेर कह रहे थे उर्दू मुआशरा, इकबाल शेर कह रहे थे उर्दू मुआशरा था, हम लोगों ने जब शायरी शुरू की और अफसाने लिखे तो उर्दू का एक मुआशरा था। अदब लतीफ में अगर एक मजमून या एक नज़म छप जाती थी तो एक हफ्ते में सारे हिंदुस्तान में उसकी धूम मच जाती थी। आज 10 जगह छपे और फिर भी लोगों को पता नहीं चलता है, तो वजह क्या है कि वो मुआशरा बाकी नहीं रह गया। और एक दुलख्त सोसाइटी, मैं तो लखनऊ में ये भी कहने को तैयार हूँ कि हिंदी मुआशरा भी नहीं है, उर्दू मुआशरा तो नहीं है, ख़त्म हो गया, हिंदी मुआशरा भी नहीं बना है। मैं यानी लखनऊ जैसे शहर या दिल्ली जैसा शहर, आज इसका क्या तहजीबी सतह के ऊपर हम इसे किसका मुआशरा कहेंगे। मैं मुशायरे में नज़म पढ़ता हूँ या हमारे और दूसरे शुरा पढ़ते हैं, सामीन में 90% ऐसे लोग होते हैं जो उर्दू से नावाकिफ है और जिन्होंने सिर्फ उतना ही सुना है जितना पिछले मुशायरे में सुना था, उसके बाद से उन्हें कुछ नहीं मालूम है। पाकिस्तान की सूरत हाल मुख्तलिफ है, बावजूद इसके कि वहाँ की सरकारी जबान उर्दू है, लेकिन ये कि वो ज़मीन में उसकी जड़ें नहीं हैं और उसकी वजह से वहाँ जो माशरा बन रहा है उसमें एक ख़ास किस्म की सतहियत है। और उसकी वजह से ये तनकीद नहीं है बल्कि एक इजहार ख्याल है, उसकी वजह से हम यकीन से कह सकते हैं कि 100 बरस में भी दूसरा फैज़ पैदा नहीं होगा। यहाँ हिंदुस्तान में आप 100 बरस में भी किसी इकबाल का या किसी जोश वाली आबादी का तसव्वुर नहीं कर सकते जो सूरत हाल है। और इसकी वजह से एक इन्हितात है और उस इन्हितात से हम गुजर रहे हैं। बदकिस्मती से वो ज़माना तो हमेशा तब्दील होता रहता है, लेकिन ये तब्दीली बदकिस्मती से हमारी नज़रों के सामने हो रही है और वो तारीख का पहिया हमारे दिलों के ऊपर से गुजर रहा है।
1: तज़िया आपका बहुत भरपूर, ख़ासतौर पे तारीख का जो तसव्वुर मौसमों से वाबस्तगी के साथ आपके जहन में है। मैं एक मौसम की तारीख के एक मौसम की याद दिलाऊँ आपको। 1857 हिंदुस्तान में एक इंतशार की बुनियाद था और इत्तेफाक से दुनिया की मुख्तलिफ तहजीबों में उस वक्त एक कशमकश के अनासिर पैदा हुए थे, इसलिए

0: National Stock Exchange also gained in line with the frontline indices. In the forex market, the rupee appreciated by 67 paise to end at 95 rupees and 89 paise against the US dollar. With Ayushi's report, Gaurang Dhawan Lal for Akashwani News.
1: Indian astronomers, along with their international collaborators, have reported the rare discovery of a blue straggler star, or BSS, caught in the act of formation. This has provided direct evidence of how such stars are created. BSS are a peculiar class of stars found in star clusters that appear hotter, brighter, and more massive than their peers. And now, before we end the bulletin, the headlines once again. Public Examinations Amendment Bill introduced in Lok Sabha proposing stricter action in paper leak cases. Both Houses of Parliament witnessed repeated adjournments amid ruckus by the opposition on alleged police action during protests over NEET issue. UP government sets up four-member SIT under IGP to investigate alleged Ram Temple Trust donation embezzlement. Supreme Court directs to include forensic auditor in team. New Delhi summons Ukrainian ambassador lodging strong protest over death of an Indian national in vessel attack. Deep depression over northwest Bay of Bengal triggers widespread torrential rainfall across Odisha. Orange alert for heavy rainfall issued across North India. And in Commonwealth Games, weightlifter Gyaneshwari Yadav clinches silver in women's 53-kilogram category. That's all in the news at 9. Good night.
2: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। عوامی امتحانات کا ترمیمی بل لوک سبھا میں پیش کیا گیا ہے۔ اس بل میں پیپر لیک معاملات میں سخت ترین کارروائی کرنے کی تجویز ہے۔ پارلیمنٹ کے دونوں ایوانوں کی کارروائی، نیٹ معاملے پر احتجاج کے دوران مبینہ پولیس کارروائی پر اپوزیشن کے شور شرابے کے درمیان بار بار ملتوی کی گئی۔ اتر پردیش سرکار نے رام مندر ٹرسٹ عطیات کی مبینہ چوری کی تحقیقات کے لیے آئی جی پی کی قیادت میں ایک چار رکنی ایس آئی ٹی تشکیل دی ہے۔ سپریم کورٹ نے ٹیم میں ایک فورینسک آڈیٹر کو شامل کرنے کی بھی ہدایت دی ہے۔ بھارت نے یوکرین کے سفیر کو طلب کیا اور بحری جہاز پر حملے میں ایک بھارتی شہری کی موت پر سخت احتجاج درج کیا۔ شمال مغربی خلیج بنگال پر گہرے دباؤ کے باعث اوڈیشہ میں بڑے پیمانے پر موسلادھار بارش ہو رہی ہے۔ شمالی بھارت میں شدید بارش کا اورنج الرٹ جاری کیا گیا ہے۔ اور دولت مشترکہ گیمز میں ویٹ لفٹر گیانیشوری یادو نے خواتین کے 53 کلو گرام کے زمرے میں چاندی کا تمغہ جیتا ہے۔ اب خبریں تفصیل سے۔ پارلیمنٹ کے دو نوجوانوں کی کارروائی، نیٹ معاملے پر طالب علموں کے احتجاج کے دوران مبینہ پولیس کارروائی سے متعلق اپوزیشن پارٹیوں کے شور شرابے کے بعد دن بھر کے لیے ملتوی کر دی گئی۔ لوک سبھا میں آج عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کا ترمیمی بل 2026 پیش کیا گیا۔ یہ بل عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کے قانون 2024 میں ترمیم کرنے کے لیے ہے۔ عملے، عوامی شکایات اور پینشن کے وزیر مملکت ڈاکٹر جیتندر سنگھ نے ایوان میں یہ بل پیش کیا۔ پارلیمانی امور کے وزیر کرن رجیجو نے اراکین پر زور دیا کہ وہ بل پر بحث ہونے دیں۔ انہوں نے کہا کہ اس بل پر بحث کے لیے 6 گھنٹے وقف کیے گئے ہیں اور 91 ترمیمات موصول ہوئی ہیں۔
3: देना चाहता हूँ कि इतना महत्वपूर्ण बिल पर आपने पर्याप्त समय दिया और इतने ज़्यादा अमेंडमेंट का नोटिस भी आए, इसका मतलब कई सदस्य इस महत्वपूर्ण बिल पे अपना मत रखना चाहते हैं। आपने आश्वासन भी दिया कि पर्याप्त समय देंगे, तो फिर यहाँ चर्चा को रोकने के लिए ये नारेबाजी क्यों कर रहे हैं? ये तो युवाओं का पूरा इस पर नज़र है। मैं कांग्रेस पार्टी को फिर से रिक्वेस्ट करता हूँ, अपने साथियों का سمجھائے اور بل پر ہم چرچا شروع کریں۔
2: کیونکہ شور شرابہ جاری رہا، اس لیے پریسائیڈنگ افسر نے ایوان کی کارروائی کل صبح 11 بجے تک کے لیے ملتوی کر دی۔ اس سے قبل اسپیکر اوم برلا نے کہا کہ عوامی امتحانات غیر قانونی طور طریقوں کی روک تھام کا ترمیمی بل 2026 ایک اہم قانون ہے جو ملک کے کروڑوں نوجوانوں کے مستقبل، جفاکشی اور امیدوں سے وابستہ ہے۔
3: लोक परीक्षा अनुचित साधारण निवारण संशोधन विधेयक 2026 हमारे देश के करोड़ों युवाओं के भविष्य, उनकी मेहनत और उनकी आकांक्षाओं से जुड़ा अत्यधिक महत्वपूर्ण विधेयक है। ये विधेयक पेपर लीक जैसे अपराधों पर प्रभावी अंकुश लगाने, दोषियों के विरुद्ध कठोर दंड प्रावधान कर देश के करोड़ों युवाओं के हितों की रक्षा और इस दिशा में एक महत्वपूर्ण विधेयक है। सभी माननीय सदस्यों से आग्रह है, इस विधेयक पर चर्चा होनी चाहिए।
2: इस दौरान राज्यसभा की कार्रवाई भी इसी मामले पर कल सुबह 11 बजे तक के लिए मुलतवी कर दी गई। इससे कबल जब ऐवान की कार्रवाई दूसरी मरतबा मुलतवी किए जाने के बाद दोपहर 2 बजे दोबारा शुरू हुई तो उमूर दाखला के वजीर ममलकत ने कौमी ताजीम की बेहरमती की रोकथाम का तरमीम बिल 2026 पे बहस के लिए पेश किया। इस बिल का मकसद कौमी ताजीम की बेहरमती की रोकथाम के कानून 1971 में मजीद तरमीम करना है। मुजवदा कानून वंदे मातरम को कौमी तराने जनगण मन जैसा ही कानूनी तहफ़ फराहम करना चाहता है। पेश है एक रिपोर्ट।
4: मानसून इजलास के दूसरे हफ्ते के पहले रोज़ लोकसभा और राज्यसभा की कार्रवाई बार बार मुलतवी की गई क्योंकि अपोजिशन के अराकीन नीट मामले पर एहतजाज के दौरान तालिब इल्मों के खिलाफ दर्ज की गई FIRs को वापस लेने का मुतालबा कर रहे थे। लोकसभा की कार्रवाई 4 बार मुलतवी की गई जबकि राज्यसभा की कार्रवाई 5 बार मुलतवी की गई। अपोजिशन के शोर शराबे के माबैन अवामी इम्तिहानात गैर कानूनी तौर तरीकों की रोकथाम का तरमीमी बिल 2026 आज लोकसभा में पेश किया गया। ये बिल अवामी इम्तिहानात गैर कानूनी तौर तरीकों की रोकथाम के कानून 2024 में तरमीम करने के लिए पेश किया गया है। इस कानून का मकसद एक जामे कानूनी लाहे अमल कायम करने के साथ साथ तालिब इल्मों के मुस्तकबिल को तहफ़ फराहम करके इम्तिहान के निज़ाम में शफाफियत, ईमानदारी और इसके वक़ार को मुस्तहकम करना है। इसमें बहुत सी अहम शिकें हैं जिनमें 10 साल तक की सज़ा, 10 करोड़ रुपये तक का जुर्माना और कसूरवार ठहराए गए मुजरिमों की इमलाक को जब्त करने समेत सख्त गुंजाइशें शामिल हैं। चेयर और हुकूमत की बार बार अपील किए जाने के बावजूद अपोजिशन के अराकीन दोनों ऐवानों में शोर शराबा करते रहे। चूंकि शोर शराबा और मुखालफत का सिलसिला जारी रहा इसलिए लोकसभा और राज्यसभा की कार्रवाई दिन भर के लिए मुलतवी कर दी गई। अब पार्लियामेंट के दोनों ऐवानों की कार्रवाई कल यानी मंगल के रोज़ दोबारा शुरू होगी। आकाशवाणी न्यूज़ दिल्ली से अनुपम मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं असगर अली।
2: उत्तर प्रदेश सरकार ने आज सुप्रीम कोर्ट को बताया कि अयोध्या में राम मंदिर ट्रस्ट में मौसूल होने वाले अतियात की मुबैना चोरी की जांच के लिए लखनऊ रेंज के इंस्पेक्टर जनरल ऑफ पुलिस किरण एस की सरबराही में एक 4 रुकनी खसूसी तहकीकती टीम SIT तश्कील दी गई है। इस टीम में DIG ओहदे के एक अफसर, एक पुलिस सीनियर सुप्रिंटेंडेंट और एक एडिशनल SP शामिल होंगे। अदालत आलिया ने रियासती सरकार से कहा है कि वो SIT के 5वें रुकन के तौर पर फॉरेंसिक एक ऑडिटर को भी शामिल करें जो 2 हफ्ते के अंदर अंदर अपनी पहली रिपोर्ट पेश करेंगे। अदालत की बेंच उन बहुत सी उजरदारियों पर समाप्त कर रही थी जिनमें मंदिर ट्रस्ट के अतियात की चोरी और ऑडिट के इल्जाम के मामले में CBI के जरिए जांच की दरख्वास्त की गई है। इस दौरान आज उत्तर प्रदेश में खसूसी अदालत ने राम मंदिर अतियात की चोरी के मुबैना मामले में तमाम 8 मुलजमीन की अदालती तहवील में 14 दिन की तौसी कर दी है। वजारत खारजा ने एक तजारती जहाज़ MV ओमोरफी पर हमले के बाद आज भारत में यूक्रेन के सफ़ीर डॉक्टर ओलेक्जेंडर पोलिशकुक को तलब किया। इस हमले में एक भारतीय शहरी हलाक हो गया है। इस वाक़े पर उन्हें अपनी शदीद तशवीश से आगाह करते हुए वजारत ने सख्त अल्फाज में तजारती जहाज़ों पर इस तरह के हमलों की मजम्मत की है। वजारत ने बहरी जहाज़ रानी के तहफ़ जहाज़ रानी की आज़ादी और बैन अवी तजारत पर इन हमलों के मनफी असरात को उजागर किया। वजारत खारजा ने एक बयान में कहा कि सफ़ीर से दरख्वास्त की गई है कि वह यूक्रेन के हुकाम को तजारती जहाज़ों को निशाना बनाने पर भारत की शदीद तशवीश से आगाह करें। वजारत ने यादा किया कि इस तरह की कार्रवाइयों से बेगुनाह शहरी जहाज़ रानों की जिंदगियां ख़तरों में पड़ जाती हैं। इस तरह की कार्रवाइयां नाकाबिल कबूल हैं और इनसे बचना चाहिए। सऊदी अरब ने आज कहा कि उसने इराक़ में ईरान की हिमायत याफ्ता मिलिशिया की जानिब से दागे गए ड्रोन्स मार गिराए हैं। सोशल मीडिया पर सऊदी वजारत दिफा का बयान आज ऐसे वक्त पोस्ट किया गया जब अमेरिका और ईरान ने हफ्तों की कशीदगी के बाद गुज़िश्ता हफ्ते के आखिर में एक दूसरे पर हमले रोक दिए हैं। बयान में मज़ीद कहा गया कि इन ड्रोन्स में मशरक़ी सऊदी अरब और राजधानी रियाज में पेट्रोलियम मराकज़ को निशाना बनाया। خارجہ سیکرٹری وکرم مصری نے چین کے اپنے دورے کا آغاز آج سی پی سی بین الاقوامی محکمے کے نائب وزیر سن حیان کے ہمراہ میٹنگ کے ساتھ کیا۔ انہوں نے لیڈر سطح کی رہنمائی، ترجیحی معاملات اور وسیع تر سیاسی، عوام سے عوام، تعلیمی اور تھنک ٹینک تبادلوں کے ذریعے باہمی تعلقات کو بہتر کرنے کے طور طریقوں پر تبادلہ خیال کیا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ بھارت اور چین کے درمیان نتھولا پاس کے ذریعے سرحدی تجارت اگلے مہینے کی پہلی تاریخ سے دوبارہ شروع ہو جائے گی۔ یہ تجارت کووڈ 19 وبا کے بعد سال 2020 سے معطل تھی۔ تجارت دوبارہ شروع ہونے کی تقریب میں توقع ہے کہ دونوں ملکوں کے حکام شرکت کریں گے۔ توقع ہے کہ تجارت کے دوبارہ شروع ہونے سے سرحد پار کی تجارت کو فروغ ملے گا، جس سے اندراج شدہ تاجروں، ٹرانسپورٹ آپریٹرز اور منسلک کاروباریوں کو فائدہ پہنچے گا۔ اوڈیشا شدید مانسون سے دوچار ہے، کیونکہ بحیرہ بنگال پر بنے گہرے دباؤ کی وجہ سے ریاست بھر میں موسلادھار بارش ہو رہی ہے۔ اوڈیشا کے کئی ضلعوں سے تازہ سیلاب، پانی بھر جانے، فصلوں کے نقصان اور بنیادی ڈھانچے کے نقصانات کی خبر ہے۔ ریاستی حکومت نے تیاری اور آفات سے نمٹنے کے اقدامات کو مستحکم کرتے ہوئے ضلع انتظامیہ کو صورتحال سے نمٹنے کے لیے 24 گھنٹے الرٹ پر رکھا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
4: بحیرہ بنگال پر بنے گہرے دباؤ کی وجہ سے اوڈیشہ بھر میں موسلادھار بارش ہو رہی ہے۔ تازہ سیلاب آ رہے ہیں، جس سے مختلف ضلع شدید طور پر متاثر ہیں۔ بھارتی محکمہ موسمیات نے اس مہینے کی 30 تاریخ تک ریاست کے میور بھنج، کیونجھار، بالاسور، بھدرک، جے پور، دیو گڑھ، انجل، ڈھین کنال، سبرناپور، بودھ، نوپارہ اور بلانگیر میں شدید بارش کا امکان ظاہر کیا ہے۔ بھدرک ضلع کی 7 گرام پنچایتوں میں سیلاب جیسی صورتحال برقرار ہے، جبکہ سبرناپور ضلع سے فصلوں کے بڑے پیمانے پر نقصان کی خبر ہے۔ ریاست کے محصول اور قدرتی آفات سے نمٹنے کے وزیر سریش پجاری نے اعلیٰ سطحی میٹنگ کی صدارت کرتے ہوئے سبھی ضلع انتظامیہ کو ہائی الرٹ کے دوران 24 گھنٹے چوکسی برتنے اور راحت اور بچاؤ کے فوری اقدامات کو یقینی بنانے کی ہدایت دی ہے۔ اڑیسہ سے پرکاش داش کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں اصغر علی۔
2: اس دوران بھارتی محکمہ موسمیات نے اوڈیشہ، چھتیس گڑھ، ہریانہ، پنجاب، چنڈی گڑھ، ہماچل پردیش، اتر پردیش، اتراکھنڈ اور دلی میں کل شدید بارش سے متعلق اورنج الرٹ جاری کیا ہے۔ محکمہ موسمیات نے ساحلی کرناٹک، وسطی مہاراشٹر، جنوبی اندرونی کرناٹک اور ودربھ میں بھی کل اسی طرح کے موسمی حالات رہنے کی پیش گوئی کی ہے۔ اتراکھنڈ حکومت نے اپنے سبھی ضلعوں کی انتظامیہ کو الرٹ پر رہنے کی ہدایت دی ہے۔ اتراکھنڈ حکومت نے چار دھام یاتریوں، سیاحوں اور رہائشیوں کو سفر سے پہلے موسم سے متعلق اپڈیٹ حاصل کرنے کا مشورہ دیا ہے۔ ادھر آسام میں سیلاب کی صورتحال میں بہتری آئی ہے، کیونکہ زیادہ تر علاقوں میں پانی کی سطح کم ہوئی ہے۔ فی الحال آسام میں 37,000 سے زیادہ افراد اب بھی 109 راحت کیمپوں میں قیام پذیر ہیں۔ اڈیشہ کے پوری کے شری جگن ناتھ مندر میں عالمی شہرت یافتہ رتھ یاترا کی سالانہ اختتامی رسم نیلادری بیجے آج منائی جا رہی ہے۔ یہ پوتر تقریب بھگوان جگن ناتھ، بھگوان بلبھدر اور دیوی سبھدرا کے مندر کے گرب گرہ میں واقع رتن سنگھاسن پر رسمی واپسی کی علامت ہے۔ پوری میں لاکھوں عقیدت مند اس عظیم و شان واپسی کے شاہد بننے کے لیے جمع ہوئے ہیں، جو رتھ یاترا تقریبات کا عظیم و شان اختتام ہے۔ پیش ہے ایک رپورٹ۔
5: یہ رسم بہت اہمیت کی حامل ہے، کیونکہ یہ اس بات کی علامت ہے کہ بھگوان جگن ناتھ مندر کے باہر لوگوں سے مل جل کر فاتحانہ طور پر اپنی ابدی پناہ گاہ میں واپس لوٹ آئے ہیں۔ بھگوان جگن ناتھ کا دیوی لکشمی کو مقدس رسگلہ پیش کرنا اس تقریب کا سب سے اہم لمحہ ہوتا ہے۔ رسگلہ پیش کرنا خوشنوتی اور صلح و آشتی کی علامت ہے۔ اس کے بعد دیوی لکشمی مندر کے دروازے کھول دیتی ہیں، جو معافی، ہم آہنگی کی بحالی اور محبت کی فتح کی علامت ہے۔ نیلادری بیجے کے ساتھ رتھ یاترا کا یہ مقدس سفر اپنی مذہبی تکمیل کو پہنچتا ہے۔ پرکاش داس کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں عبدالحفیظ۔
2: دلی کی ایک عدالت نے آج کانگریس رہنماؤں سونیا گاندھی، راہل گاندھی اور دیگر کو انفورسمنٹ ڈائریکٹوریٹ کی اس ارضداشت پر جواب دینے کے لیے 3 ہفتے کا وقت دیا ہے، جس میں ٹرائل کورٹ کی جانب سے نیشنل ہیرالڈ سے متعلق کالے دھن کو جائز بنانے کے کیس میں ان رہنماؤں کے خلاف دائر کردہ ای ڈی کی فرد جرم پر سماعت کرنے سے انکار کر دیا تھا۔ جسٹس منوج جین نے جواب دہندہ کی جانب سے جواب داخل کرنے کے لیے وقت مانگے جانے کے بعد معاملے کی اگلی سماعت کے لیے 10 ستمبر کی تاریخ مقرر کی ہے۔ اساتذہ کی اہلیت سے متعلق مہاراشٹر کے امتحان کے پیپر لیک معاملے کے اہم ملزم نے آج بھیونڈی کی ایک عدالت کے سامنے خود سپردگی کر دی۔ इसके साथ ही इस मामले में मुलजिमीन की तादाद 15 हो गई है। इम्तिहान में हुई बेजाब्तगियों की पुलिस जांच कर रही है। भारत की वेटलिफ्टर ज्ञानेश्वरी यादव ने आज ग्लासगो में मुनक़िदा दौलत मुश्तरका खेलों में खवातीन के 53 किलोग्राम जुमरे में चांदी का तमगा जीता है। एशियन चैंपियनशिप में कांस्य का तमगा जीतने वाली ज्ञानेश्वरी ने स्नैच में 88 किलोग्राम और क्लीन एंड जर्क में 111 किलोग्राम वजन उठाया, जिसके